संकल्प थिएन। तर जब यो मर्ने संकल्पका साथमा भौतारी रहेको थियो तब यस सृष्टिका कि अन्य दयालु पुरुषहरूले यसको दयनीय अवस्था देखेर यसलाई परम कल्याणको मार्ग देखाए। उनीहरूले यसलाई प्रेरित गर्दै भने कि तिम्रो यो दुःख केवल साक्षात नारायणले मात्र बुझ्न सक्नुहुन्छ, त्यसैले तिमी वैकुण्ठ जाऊ। ती दयालु पुरुषहरूको प्रेरणा र सल्लाह पाएपछि यो आफ्नो अन्तिम आशा लिएर मेरो शरणमा आइपुग्यो। हे ऋषिकेश, जब यो मेरो शरणमा आयो तब यसको अवस्था अत्यन्त दयनीय थियो। यो चारैतिरबाट दुःखको भयानक जालले घेरिएको थियो। यो मेरो अगाडि उभिएर बारम्बार रोइरहेको थियो। यसको सम्पूर्ण शरीर हीनता बोधका कारण थरथर काँपिरहेको थियो। यसले रुँदै रुँदै आफ्नो अपमान र समाजको क्रूरताको सबै कुरा मलाई भन्यो। हे जगद्गुरु, मैले यसलाई वैकुण्ठ धाममा धेरै सम्झाउने प्रयास गरेँ। मेरो भान गरुडले यसलाई आफ्नो पखेटाले हावा भरेर यसको मूर्छा पनि हटाए, तर यसको यो महादुःख, यसको यो नामहीनताको पीडा र यसको यो अनाथ अवस्था यति धेरै गहिरो छ कि यहाँ बाहेक यस ब्रह्माण्डमा यसको निवारण अरू कसैले पनि गर्न सक्दैन। म स्वयं पनि यसलाई नयाँ नाम वा प्रतिष्ठा दिन असमर्थ भएँ। त्यसैले हे प्रभु, यस स्वामी विहीन नाथहीन अनाथ जीवलाई, जसको यस संसारमा अरू कोही पनि छैन, म स्वयं यसको हात समातेर यसको संरक्षक बनेर यहाँको यस परम पावन चरण कमलमा लिएर आएको छु। अब यसको भाग्यको फैसला यहाँकै हातमा छ। कि त यहाँ यसलाई स्वीकार गरेर यसको उद्धार गर्नुहोस्, कि त यसलाई यहीँ प्राण त्याग्न अनुमति दिनुहोस्। भगवान नारायणले नारदलाई भन्नुभयो, हे नारद, यस प्रकार साक्षात भगवान विष्णुले मलमासको वकालत गर्दै आफ्ना दुवै हात जोडेर अत्यन्त नम्रताका साथ भगवान श्रीकृष्णको अगाडि मौन भएर उभिनुभयो। उहाँको यो सम्बोधनले वैकुण्ठ र गोलकको सम्बन्धलाई अझ बढी प्रगाढ बनायो। जब महाज्ञानी सुधजीले छैटौं अध्यायको यो परम पावन हृदय स्पर्शी कथा यहाँसम्म सुनाउनु भयो तब नैमिषारण्यमा उपस्थित सौनक आदि ऋषिहरूको हृदय भावना र कौतूहल्य भरिएर आयो। उनीहरू आफ्नो स्थानबाट जुरुक्क उठे र सुतजीलाई साष्टाङ्ग प्रणाम गर्दै भने, हे महामुनि सुतजी, हे पुराण शास्त्र परम ज्ञाता, यहाँको मुखारविन्दबाट निस्केको यो विष्णु र श्रीकृष्णको संवाद त अत्यन्त अद्भुत दिव्य र समस्त संसारका मानिसको लागि परम उपकार गर्ने कल्याणकारी छ। हे महामुनि सुतजी, हे पुराण शास्त्रका परम ज्ञाता, यहाँको मुखारविन्दबाट निस्किएको यो श्री विष्णु र श्रीकृष्णको संवाद त अत्यन्त अद्भुत दिव्य र समस्त संसारका मानिसहरूका लागि परम उपकार गर्ने कल्याणकारी छ। यस कथाले यो सिद्ध गर्छ कि भगवान श्री विष्णु आफ्ना शरणागत जीवहरूका लागि कति धेरै चिन्तित रहनुहुन्छ र कसरी उनीहरूको हात समातेर सर्वोच्च सत्तासम्म पुर्याउनुहुन्छ। हे प्रभु, अब हाम्रो उत्सुकता चरम सीमामा पुगेको छ। जब भगवान श्री विष्णुले त्यस अनाथ मनवासलाई श्रीकृष्णको चरणमा सुम्पिदिनुभयो र उहाँको दुःखको कथा सुनाउनु भयो तब त्यो सुनेर ती गोलकवासी साक्षात भगवान श्रीकृष्णले के भन्नुभयो? उहाँले त्यस रोइरहेको मनवासलाई कुन रूपमा सान्त्वना दिनुभयो? उसको दुःख टाढा गर्नको लागि कुन कुन अलौकिक लीलाहरू रच्नुभयो र के कस्ता वरदानहरू दिनुभयो? कृपया गरेर यो सबै वृत्तान्त हामीलाई विस्तारपूर्वक र शब्द शब्दमा स्पष्ट हुने गरी सुनाउनुहोस्। हामी यो सुन्नका लागि पूर्ण रूपमा लालायित छौँ। श्री पुरुषोत्तम मास महात्म्यको यस छैटौँ अध्यायमा केवल एउटा पौराणिक कथा मात्र लुकेको छैन, यसभित्र मानव जीवन र अध्यात्मका अत्यन्त गम्भीर रहस्यहरू पनि लुकेका छन्। यसलाई बुझ्नका लागि हामीले यसका मुख्य प्रतीकहरू र घटनालाई दार्शनिक दृष्टिकोणबाट खेलाउन आवश्यक छ। कथामा भनिएको छ कि भगवान विष्णुले टाढैबाट गोलोकको तेज धावानल अर्थात् जङ्गलको डडेलो जस्तो देख्नुभयो।
यसको आध्यात्मिक अर्थ यो हो कि भगवानको परम धाम वा परम चेतनाको प्रकाश यति धेरै तीव्र र शुद्ध हुन्छ कि जसरी दावानलले जंगलका सबै पुराना र सुकेका रुख पातलाई जलाएर खरानी बनाउँछ, ठिक त्यसै गरी भगवत कृपाको त्यो तीव्र प्रकाशले जीवभित्र रहेका सबै पुराना पाप, हीनताबोध, अहंकार र मलिनतालाई जलाएर भस्म गरिदिन्छ। त्यो तेज सहनका लागि जीवभित्रबाटै शुद्ध हुनुपर्छ। जब तीव्र प्रकाशका कारण विष्णुका आँखाहरू बन्द भए, तब उहाँले मलमासलाई आफ्नो पछाडि राख्नुभयो। यसले गुरु वा रक्षकको सिद्धान्तलाई दर्शाउँछ। जब कुनै असहाय र कमजोर जीव सिधा भगवानको तीव्र न्याय वा परम प्रकाशको सामना गर्न सक्दैन, तब साक्षात नारायण वा गुरुले उसलाई आफ्नो ओझेलमा राख्दै उसको पाप र कमजोरीलाई आफ्नो शरीरले ढाकेर उसलाई बिस्तारै बिस्तारै परम सत्यतर्फ अगाडि बढाउँछन्। यो भगवानको परम वात्सल्यको प्रतीक हो। विष्णुलाई यहाँ रमानाथ, लक्ष्मीका पति, ऐश्वर्यका स्वामी भनिएको छ। जब ऐश्वर्यका स्वामीले गोलोकमा गएर दुई भुजा भएका मुरलीधारी श्रीकृष्णलाई प्रणाम गर्छन्, तब यसले यो प्रमाणित गर्छ कि अध्यात्ममा ऐश्वर्य र नियम भन्दा माधुर्य र प्रेम सधैँ माथि रहन्छ। वैकुण्ठ नियम र न्यायको स्थान हो भने गोलोक अनन्त प्रेम र कृपाको स्थान हो। श्रीकृष्णले सोध्नुभयो, यो गोलोकमा किन रोइरहेको छ? गोलोकको शाब्दिक अर्थ नै आनन्दको भूमि हो, जहाँ दुःख र आँसु वर्जित छन्। त्यहाँ मलमासको रोदनले यो संकेत गर्छ कि जब संसारबाट पूर्ण रूपमा थाकेको, अपमानित भएको र लखेटिएको जीव जबसम्म भगवानको व्यक्तिगत र अनन्य शरणमा पुग्दैन, तबसम्म उसको भित्री रोदन शान्त हुँदैन, चाहे ऊ जस्तो सुकै पवित्र स्थानमा किन नपुगोस्। यस अध्यायमा भगवान विष्णुले जुन रूपमा मलमासको वकालत गर्नुभएको छ त्यो अद्भुत छ। उहाँले श्रीकृष्णसँग यो भन्नुभएन कि म यसलाई यहाँ घुमाउन लिएर आएको हुँ। उहाँले स्पष्ट रूपमा भन्नुभयो, यस स्वामी रहितलाई हात समातेर हजुर कहाँ ल्याएको छु। यसको अर्थ यो हो कि भगवान श्री विष्णुले मलमासको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिनुभयो। उहाँले श्रीकृष्णको अगाडि उभिएर एउटा यस्तो सम्बन्ध स्थापित गर्नुभयो जहाँ उहाँले मलमासका तर्फबाट क्षमा र अधिकारको माग गरिरहनु भएको थियो। उहाँले भन्नुभयो कि यसको दुःख यहाँ बाहेक अरू कसैले पनि हटाउन सक्दैन, किनकि हजुर नै यस सृष्टिको अन्तिम आश्रय हुनुहुन्छ। यो सुनेर गोलोकको सम्पूर्ण सभा स्तब्ध भयो। गोपीहरू पनि आफ्नो गायन रोकेर त्यस अनाथ मलमासतर्फ करुणापूर्ण दृष्टिले हेर्न थाले। साक्षात राधा रानी, जो श्रीकृष्णको बायाँ भागमा विराजमान हुनुहुन्थ्यो, उहाँको हृदय पनि मलमासको यो दारुण अवस्था र विष्णुको यो निष्कपट प्रार्थना सुनेर द्रवित हुनुभयो। अब पालो साक्षात भगवान श्रीकृष्णको थियो, जसले यस ब्रह्माण्डकै सबैभन्दा तिरस्कृत महिनाको भाग्यलाई बदल्नु थियो। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, यस प्रकार श्री पुरुषोत्तम मास महात्म्य महापुराण अन्तर्गत अधिक मास महात्म्यको यो छैटौं अध्यायले हामीलाई सिकाउँछ कि जब हामी संसारबाट पूरै निराश हुन्छौँ, जब हाम्रा सबै ढोकाहरू बन्द हुन्छन् र जब हामी आफ्नो अस्तित्व नै समाप्त गर्ने सोच्छौँ, तब पनि हाम्रो हात समात्नका लागि भगवान श्री विष्णु सदैव तत्पर हुनुहुन्छ। उहाँले हाम्रो हात मात्र समात्नुहुन्न, बरु हामीलाई यस सृष्टिको सर्वोच्च सत्ता साक्षात श्रीकृष्णको चरणसम्म पुर्याउनुहुन्छ। श्री विष्णु र श्रीकृष्णको यो संवादले संसारका प्रत्येक दुखी र उपेक्षित जीवहरूको लागि एउटा नयाँ आशाको सन्देश दिन्छ। अब आगामी सातौं अध्यायमा साक्षात भगवान श्रीकृष्णले मलमासको दुःख सुनेर कस्तो अद्भुत र कल्याणकारी निर्णय लिनुहुन्छ, उहाँले उसलाई कुन परम पावन वरदान दिएर आफ्नो बराबरको स्थान दिनुहुन्छ, यो कथा म यहाँहरूलाई विस्तारपूर्वक सुनाउनेछु। आजको यो छैटौं अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। जय श्री

0: Giorgi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभ हिल।
4: अनिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, र जाउला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ अमृत र श्रृंखला।
1: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अमृत र श्रृंखलामा। आदरणीय श्रोता, म प्रस्तोता युवेन्द्र अबको केही समय यहाँसँग केही सुमधुर भजनका साथमा रहनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला।
1: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला, र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: कार्यक्रम अमृत र श्रृंखला।
1: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला, र केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृङ्खला र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: त्यसपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता। परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
2: श्रेष्ठ टेलरिङ
3: चिर परिचित यहाँ श्रेष्ठ टेलर।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032445851,
7: 9849528781।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गी

0: करण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला।
2: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला, र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: Eardrum Summer Burn. प्रत्येक शुक्रबार बिहान 8 बजेदेखि 9 बजेसम्म सुमधुर रसमय भजनका साथमा अवश्य सुन्नुहोला केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। एफएम अध्यात्म ज्योतिको प्रस्तुति कार्यक्रम भजन सुमिरन। प्रत्येक शनिश्चरबार बिहान 7 बजेदेखि 8 बजेसम्म अवश्य सुन्नुहोला केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: प्रत्येक आइतबार बिहान 8 बजेदेखि 9 बजेसम्म यहाँहरूकै शुभ सन्देश, शुभेच्छा र प्रेरक प्रसङ्गका साथमा कार्यक्रम शुभ प्रभात सुन्न सक्नुहुनेछ मात्र एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला।

हम आधुनिक श्रोता प्रस्तुति भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्ने समय कार्यक्रमबाट प्रस्तुत म युवेन्द्र बिदा माग्दछु। यतिन्जेलसम्म हाम्रो यो प्रस्तुतिलाई यहाँले ध्यान दिएर सुनिदिनु भयो यहाँलाई धेरै धन्यवाद। अध्यात्म ज्योतिका अन्य अरू प्रस्तुतिहरू बाँकी नै छन् सुन्दै गर्नुहोला। आजको यहाँको दिन भने अत्यन्त सुखद रहोस् अत्यन्त सफल रहोस् यही मंगल कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, अधिक मास श्री पुरुषोत्तम महिनाको आज हामी छैटौँ दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको छैटौँ अध्याय।

नैमिषारण्यको परम पवित्र पावन र दिव्य भूमिमा जहाँ सृष्टिको आदिम कालदेखि नै परम सत्यको खोजी र लोक कल्याणका लागि महान ऋषि मुनिहरू एकत्रित हुने गर्दथे। त्यहाँ महाज्ञानी सुतजी सोनकादि 80,000 ऋषिहरूको जिज्ञासालाई शान्त पार्नका लागि परम कल्याणी अधिक मास महात्म्यको कथा सुनाइरहनु भएको थियो। चौथौं र पाँचौं अध्यायको दिव्य वृत्तान्त समाप्त भएपछि सम्पूर्ण सभा एउटा अलौकिक शान्ति र कौतूहलमा डुबेको थियो। जहाँ ब्रह्माण्डका दुई सर्वोच्च सत्ता साक्षात वैकुण्ठाधिपति भगवान श्री विष्णु र गोलकाधिपति साक्षात भगवान श्रीकृष्णको महासंवाद प्रारम्भ हुन लागेको थियो। ऋषिहरूको परम कौतूहललाई ध्यानमा राख्दै सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिगण, जब भगवान नारायणले पाँचौं अध्यायको कथामा भगवान श्री विष्णुले मलमासको हात समातेर वैकुण्ठ धामबाट गोलोक धामतर्फ प्रस्थान गर्नुभएको अद्भुत प्रसङ्ग सुनाउनु भयो, तब देवर्षि नारदको हृदय हर्ष र उत्सुकताले भरिएर आयो। उहाँको मनमा यो जान्ने तीव्र इच्छा जागृत भयो कि जब दुई परम शक्तिहरू एक आपसमा भेट हुन्छन् र त्यो पनि एउटा तिरस्कृत अनाथ जीवको कल्याणका लागि, तब कस्तो लीला रचिन्छ होला। देवर्षि नारदले आफ्ना दुवै हात जोडेर परम पूजनीय समस्त सृष्टिका आदि कारण साक्षात भगवान नारायणको चरण कमलमा शिर झुकाउँदै अत्यन्त विनित र मधुर स्वरमा प्रश्न गर्नुभयो। नारदजीले भन्नुभयो, हे निष्पाप, हे समस्त पाप र कलङ्कबाट सर्वथा मुक्त हुनुभएका परम पूजनीय प्रभु, हे करुणा सागर, यहाँको मुखारविन्दबाट निस्किएका प्रत्येक शब्द मेरा लागि अमृत समान छन्। मेरो कौतूहल अब सीमाभन्दा बाहिर गइसकेको छ। कृपया गरेर मलाई यो बताउनुहोस् कि ती शरणागत वत्सल भगवान विष्णुले त्यस उपेक्षित अभागी र दुःखले दग्ध भएको मलमासको हात समातेर परम दुर्लभ गोलक धाममा प्रवेश गर्नुभयो, तब त्यहाँ पुगेर उहाँले के गर्नुभयो? हे महाप्रभु, गोलोक धाम त त्यो स्थान हो जहाँ साक्षात पूर्ण ब्रह्म श्रीकृष्ण निवास गर्नुहुन्छ। त्यहाँ पुगेपछि भगवान विष्णु र मलमासको सामना कुन रूपमा भयो? वैकुण्ठनाथले गोलोकनाथको अगाडि त्यस अनाथ मासको उद्धारको लागि कसरी प्रार्थना गर्नुभयो र त्यहाँ कुन कुन अलौकिक घटनाहरू घटे? कृपा गरेर त्यो सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक र स्पष्ट रूपमा सुनाउनुहोस् प्रभु, म यो सुन्नको लागि पूर्ण रूपमा आतुर छु। देवर्षि नारदको यो सुन्दर र ब्रह्माण्डीय हितको भावनाले उत्प्रोत भएको जिज्ञासा सुनेर साक्षात भगवान नारायण मन्द मुस्कुराउनु भयो। उहाँको त्यो मन्द मुस्कानबाट एउटा गम्भीर र शान्त दिव्य ऊर्जा प्रवाहित भयो। उहाँले आफ्नो परम पावन वाणी खोल्दै भन्नुभयो, हे नारद, तिम्रो यो प्रश्न अत्यन्त गम्भीर र लोक कल्याणकारी छ। तिमीले मलाई पाप रहित भन्यौ, किनकि जसको मनमा संसारका दुखी जीवहरूप्रति यति धेरै करुणा हुन्छ उसले पापको स्पर्श कहिले पाउन सक्दैन। अब म तिमीलाई त्यो परम गोप्य र दिव्य इतिहास सुनाउँछु जब भगवान विष्णु अधिक मासलाई साथमा लिएर गोलोक धाम पुग्नुभयो, तब त्यहाँ के कस्ता अभूतपूर्व दृश्यहरू प्रकट भए। तिमी आफ्नो चित्तलाई एकाग्र बनाएर बाह्य संसारका सबै चञ्चलतालाई त्यागेर यो परम पावन कथा सुन। हे मुनि श्रेष्ठ।

दृश्यहरू प्रकट भए तिमी आफ्नो चित्तलाई एकाग्र बनाएर बाह्य संसारका सबै चञ्चलतालाई त्यागेर यो परम पावन कथा सुन। हे मुनि श्रेष्ठ, श्री विष्णु मलमास सहित गोलोक धामको बाह्य सिमाना नजिक पुग्नुभयो तब उहाँहरूले टाढैबाट साक्षात भगवत धामको त्यो अद्वितीय अनुपम र ज्वाजल्य मान स्वरूपको दर्शन गर्नुभयो। त्यो गोलोक धाम सामान्य आँखाले हेर्न सकिने स्थान थिएन। त्यो त बहुमूल्य रत्न र मणिहरूका विशाल र भव्य स्तम्भहरूले सुशोभित भएको एउटा अलौकिक र ब्रह्माण्डीय महल थियो। त्यस धामबाट एउटा यस्तो मनोहर दिव्य र प्रचण्ड ज्योति प्रकाश पुञ्ज निस्किरहेको थियो जसको अगाडि करोडौं सूर्य र चन्द्रमाको प्रकाश पनि मधुरो देखिन्थ्यो। भगवान विष्णुले टाढैबाट के देख्नुभयो भने त्यो प्रकाश कुनै शान्त दियोको प्रकाश जस्तो थिएन। त्यो त दावानल जंगलमा लागेको भीषण डढेलोको महाज्वाला जस्तै प्रचण्ड सर्वव्यापी र आँखा तिरबिराउने खालको महातेज थियो। त्यो प्रकाश यति धेरै तीव्र र शक्तिशाली थियो कि त्यसको एकाएक सामना गर्दा साक्षात वैकुण्ठनाथ भगवान विष्णुका नेत्रहरू पनि स्वतः बन्द भए। नारद, विचार गर, जुन तेजको अगाडि साक्षात सृष्टिपालक भगवान विष्णुका आँखा पनि बन्द हुन्छन् भने त्यो तेज कति विराट होला। जब भगवान विष्णुले त्यो महातेजको अनुभव गर्नुभयो तब उहाँले आफ्नो पछाडि आइरहेको मलमासको चिन्ता भयो। मलमास त पहिले नै दुःखले जलेको कमजोर र हीन अवस्थामा थियो। उसले त्यो प्रचण्ड तेज सहन सक्ने सम्भावना नै थिएन। त्यसैले भगवान विष्णुले त्यहाँ एउटा परम करुणामय लीला गर्नुभयो। उहाँले अधिक मासलाई आफ्नो शरीरको पछाडि पार्नुभयो ताकि गोलोकको त्यो प्रचण्ड प्रकाश सिधै मलमासमाथि नपरोस् र ऊ सुरक्षित रहोस्। उहाँले उसलाई आफ्नो पूर्ण संरक्षण प्रदान गर्नुभयो। त्यसपछि भगवान विष्णुले आफ्ना आँखाहरूलाई अलिकति थोरै मात्र खोलेर त्यो महातेजलाई सन्तुलित गर्दै अत्यन्त धैर्य र शान्तिका साथ बिस्तारै बिस्तारै अगाडि बढ्न थाल्नुभयो। त्यो दृश्य यस्तो थियो कि मानौ एउटा आमाले आफ्नो सानो बच्चालाई चर्को घामबाट बचाउन आफ्नो आँचलभित्र लुकाएर हिँडिरहेकी छिन्। भगवान नारायणले भन्नुभयो, हे नारद, जब भगवान विष्णु त्यस प्रचण्ड प्रकाशलाई पार गर्दै मलमासलाई आफ्नो ओझेलमा राखेर बिस्तारै बिस्तारै अगाडि बढ्दै जब उहाँहरू गोलोकको धामको मुख्य प्रवेशद्वारको नजिकै पुग्नुभयो तब त्यहाँको वातावरण एकाएक परिवर्तन भयो। त्यो दावानल जस्तो देखिने तेज अब अत्यन्तै शीतल, सुखद, मनोहर र आनन्दमय प्रकाशमा परिणत भयो। त्यस परम पावन स्थानको सामिप्य पाउने बित्तिकै भगवान विष्णु र उहाँको पछाडि लुकेको अधिक मास दुवैको हृदयमा एउटा अवर्णनीय र अभूतपूर्व प्रसन्नता छायो। अधिक मास सहित भगवान विष्णु अत्यन्तै प्रसन्न हुनुभयो। मलमासको मनभित्र रहेको जन्म जन्मान्तरको सन्ताप, डर र ग्लानी त्यो द्वारको हावा स्पर्श हुने बित्तिकै धेरै हदसम्म शान्त भयो। त्यस गोलोक धामको महाद्वारमा परम दिव्य द्वारपालहरू पहरेदारी गरिरहेका थिए। उनीहरू साक्षात श्रीकृष्णका पार्षदहरू थिए। जब ती द्वारपालहरूले वैकुण्ठका अधिपति साक्षात लक्ष्मीपति भगवान विष्णु आफ्नो धाममा पाल्नु भएको देखे तब उनीहरू आदर र भक्तिले गदगद भए। उनीहरूले तुरन्तै आफ्ना शिर झुकाएर दुवै हात जोड्दै भगवान विष्णुलाई परम आदरका साथ नमस्कार गरे र उहाँहरूका लागि गोलोकको त्यो दिव्य र कतै पनि नरोकिने ढोका खोलिदिए। भगवान नारायणले कथाको सबैभन्दा मुख्य र अलौकिक प्रसङ्ग वर्णन गर्दै भन्नुभयो, हे देवर्षि नारद, द्वारपालहरूको अनुमति र वन्दना स्वीकार गर्दै जब भगवान विष्णुले गोलोकको भित्री सभा कक्षमा प्रवेश गर्नुभयो तब त्यहाँको दृश्य देखेर उहाँको हृदय पनि भक्ति रसले ओतप्रोत भयो। उहाँले के देख्नुभयो भने महामूल्यवान रत्न र मणिले जडित एउटा अत्यन्त भव्य र अलौकिक रत्नहरूको सिंहासन थियो र त्यस सिंहासनमा ब्रह्माण्डकै परम चेतना, अनन्त सौन्दर्य र माधुर्यका स्वामी साक्षात भगवान श्रीकृष्ण विराजमान हुनुहुन्थ्यो। उहाँको वरिपरि अनन्त दिव्य गोपीहरूको समूह, गोपीका मण्डल उहाँको सेवामा उहाँको महिमाको गान गर्दै र उहाँलाई

हेरेर बसेका थिए। ती गोपीहरू साक्षात प्रेम र भक्तिको स्वरूप थिए। यस्तो परम मनमोहक र ऐश्वर्यशाली रूपको दर्शन गरेपछि रमानाथ लक्ष्मीका पति भगवान श्री विष्णुले आफ्नो ऐश्वर्य भावलाई त्यागेर अत्यन्तै श्रद्धापूर्वक साक्षात श्री कृष्ण भगवानलाई नमस्कार गर्नुभयो। वैकुण्ठका स्वामीले गोलोकका स्वामीलाई यसरी प्रणाम गर्नु यो ब्रह्माण्डीय मर्यादा र प्रेमको सर्वोच्च उदाहरण थियो। भगवान नारायणले भन्नुभयो, हे नारद, श्री कृष्णलाई नमस्कार गरिसकेपछि भगवान विष्णुले आफ्नो मुख्य कार्यतर्फ ध्यान दिनुभयो। उहाँले आफ्नो पछाडि लुकाएर राखेको समाजबाट तिरस्कृत र अझै पनि अज्ञात भएले गर्दा थरथर कापिरहेको त्यस मलमासलाई बिस्तारै अगाडि तान्नुभयो र साक्षात श्रीकृष्ण भगवानको परम पावन चरण कमलमा हालिदिनुभयो, अर्थात् समर्पण गरिदिनुभयो। त्यस हीन भावनाले ग्रस्त भएको मलमासले जब आफूले साक्षात श्रीकृष्णको चरणमा पायो तब ऊ भाव विह्वल भयो। उसले श्रीकृष्णको त्यो सुकमल चरणलाई आफ्नो आँसुले पखाल्न थाल्यो र रुँदै उहाँकै शरणमा पर्यो। गोलोक धाम त त्यो स्थान हो जहाँ दुःखको कुनै अस्तित्व नै हुँदैन, जहाँ केवल नित्यानन्द र परम सुख मात्र प्रवाहित हुन्छ। यस्तो परम आनन्दमय भूमिमा एउटा जीव यसरी रोइरहेको, कापिरहेको र चरम निराशामा डुबेको देखेर साक्षात गोलकाधिपति भगवान श्रीकृष्ण अचम्ममा पर्नुभयो। उहाँको अनुहारमा एउटा गम्भीर कौतूहल र करुणाको भाव प्रकट भयो। भगवान श्रीकृष्णले आफ्नो मुरलीलाई एकातिर राख्दै अत्यन्त गम्भीर र आश्चर्यचकित स्वरमा भन्नुभयो, हे रमानाथ, हे विष्णु, यो को हो र यो मेरो परम पावन सधैँ आनन्दले भरिएको गोलोक धाममा यसरी किन रोइरहेको छ? यसको आँसुको कारण के हो? के यस चराचर जगतमा, ब्रह्माण्डमा यसको दुःख दूर गर्न सक्ने, यसलाई सान्त्वना दिन सक्ने कोही पनि छैनन्? के यहाँ र अन्य देवताहरू यसको कष्ट निवारण गर्न असमर्थ हुनुभयो जसका कारण यसलाई यहाँ ल्याउनु पर्यो? मलाई यसको परिचय र यसको रोदनको रहस्य तुरुन्तै बताउनुहोस्। भगवान नारायणले देवर्षि नारदलाई भन्नुभयो, हे मुनि श्रेष्ठ, गोलोकनाथ भगवान श्री कृष्णका ती अमृत समान गम्भीर र करुणामय वचन सुनेपछि भगवान विष्णु आफ्नो आसनबाट उठ्नुभयो र उहाँले दुवै हात जोडेर अत्यन्त विनम्र र स्पष्ट शब्दमा मलमासको आदिदेखि अन्त्यसम्मको सुरुदेखिकै बेली विस्तार सबै वृत्तान्त र दुःखको कथा सुनाउन थाल्नुभयो। भगवान विष्णुले भन्नुभयो, हे ऋषिकेश, हे समस्त इन्द्रियका स्वामी, हे ब्रह्माण्डका परम निरन्ता, मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। यो जो यहाँको चरणमा परेर रोइरहेको छ यो सृष्टिको समय चक्रको एउटा अङ्ग हो जसलाई मानिसहरू अधिकमास वा मलमास भन्दछन्। यस संसारका स्वामीहरू र महिनाहरूका अधिपति देवताहरूले यसलाई आफ्नो अधिकार क्षेत्रबाट बाहिर निकालिदिएका छन्। यस संसारका मानिसहरूले यसलाई मलिना, पापी, अशुभ र अछुत भनेर घोर अपमान र निन्दा गरिरहेका छन्। यस महिनामा कुनै पनि शुभ कर्म, यज्ञ, विवाह वा व्रत हुन जसका कारण यसको अस्तित्व नै संकटमा परेको छ। हे प्रभु, यस प्रकार संसारको घोर निन्दा र अपमानको आगोमा यो भित्रभित्र यसरी जल्यो कि यसले आफ्नो अस्तित्व नै समाप्त गर्नका लागि, आत्महत्या गर्नको लागि अर्थात् मर्नका लागि पूर्ण रूपमा तयार भएको थियो। यो निराशाको यस्तो पराकाष्ठामा पुगेको थियो कि यसका लागि प्राण त्याग्नु बाहेक अर्को कुनै विकल्प थिएन। तर जब यो मर्ने संकल्पका साथमा भौतारिरहेको थियो तब यस सृष्टिका केही अन्य दयालु पुरुषहरूले यसको दयनीय अवस्था देखेर यसलाई परम कल्याणको मार्ग देखाए। उनीहरूले यसलाई प्रेरित गर्दै भने कि तिम्रो यो दुःख केवल साक्षात नारायणले मात्र बुझ्न सक्नुहुन्छ, त्यसैले तिमी वैकुण्ठ जाऊ, ती दयालु पुरुषहरूको प्रेरणा र सल्लाह पाएपछि यो आफ्नो अन्तिम आशा लिएर मेरो शरणमा आइपुग्यो। हे ऋषिकेश, जब यो मेरो शरणमा आयो तब यसको अवस्था अत्यन्त दयनीय थियो। यो चारैतिरबाट दुःखको भयानक जालले घेरिएको थियो। यो मेरो अगाडि उभिएर बारम्बार रोइरहेको थियो। यसको सम्पूर्ण शरीर हीनता बोधका कारण थरथर काँपिरहेको थियो। यसले रुँदै रुँदै आफ्नो अपमान र समाजको क्रूरताको सबै कुरा मलाई भन्यो। हे जगद्गुरु, मैले यसलाई वैकुण्ठ धाममा धेरै सम्झाउने प्रयास गरेँ
मेरो वाहन गरुडले यसलाई आफ्नो पखेटाले हावा भरेर यसको मूर्छा पनि हटाए। तर यसको यो महादुःख, यसको यो नामहीनताको पीडा र यसको यो अनाथ अवस्था यति धेरै गहिरो छ कि यहाँ बाहेक यस ब्रह्माण्डमा यसको निवारण अरू कसैले पनि गर्न सक्दैन। म स्वयं पनि यसलाई नयाँ नाम वा प्रतिष्ठा दिन असमर्थ भए। त्यसैले हे प्रभु, यस स्वामी विहीन नाथहीन अनाथ जीवलाई, जसको यस संसारमा अरू कोही पनि छैन, म स्वयं यसको हात समातेर यसको संरक्षक बनेर यहाँको यस परम पावन चरण कमलमा लिएर आएको छु। अब यसको भाग्यको फैसला यहाँकै हातमा छ। कि त यहाँ यसलाई स्वीकार गरेर यसको उद्धार गर्नुहोस्, कि त यसलाई यही प्राण त्याग्न अनुमति दिनुहोस्। भगवान नारायणले नारदलाई भन्नुभयो, हे नारद, यस प्रकार साक्षात भगवान विष्णुले मलमासको वकालत गर्दै आफ्ना दुवै हात जोडेर अत्यन्त नम्रताका साथ भगवान श्री कृष्णको अगाडि मौन भएर उभिनुभयो। उहाँको यो सम्बोधनले वैकुण्ठ र गोलकको सम्बन्धलाई अझ बढी प्रगाढ बनायो। जब महाज्ञानी सुधजीले छैटौं अध्यायको यो परम पावन हृदय स्पर्शी कथा यहाँसम्म सुनाउनु भयो, तब नैमिषारण्यमा उपस्थित सौनक आदि ऋषिहरूको हृदय भावना र कौतूहल्य भरिएर आयो। उनीहरू आफ्नो स्थानबाट जुरुक्क उठे र सुतजीलाई साष्टाङ्ग प्रणाम गर्दै भने, हे महामुनि सुतजी, हे पुराण शास्त्र परम ज्ञाता, यहाँको मुखारविन्दबाट निस्केको यो विष्णु र श्रीकृष्णको संवाद त अत्यन्त अद्भुत, दिव्य र समस्त संसारका मानिसको लागि परम उपकार गर्ने कल्याणकारी छ। हे महामुनि सुतजी, हे पुराण शास्त्रका परम ज्ञाता, यहाँको मुखारविन्दबाट निस्किएको यो श्री विष्णु र श्रीकृष्णको संवाद त अत्यन्त अद्भुत, दिव्य र समस्त संसारका मानिसहरूका लागि परम उपकार गर्ने कल्याणकारी छ। यस कथाले यो सिद्ध गर्छ कि भगवान श्री विष्णु आफ्ना शरणागत जीवहरूका लागि कति धेरै चिन्तित रहनुहुन्छ र कसरी उनीहरूको हात समातेर सर्वोच्च सत्तासम्म पुर्याउनुहुन्छ। हे प्रभु, अब हाम्रो उत्सुकता चरम सीमामा पुगेको छ। जब भगवान श्री विष्णुले त्यस अनाथ मनवासलाई श्रीकृष्णको चरणमा सुम्पिदिनुभयो र उहाँको दुःखको कथा सुनाउनुभयो, तब त्यो सुनेर ती गोलकवासी साक्षात भगवान श्रीकृष्णले के भन्नुभयो? उहाँले त्यस रोइरहेको मनवासलाई कुन रूपमा सान्त्वना दिनुभयो? उसको दुःख टाढा गर्नको लागि कुन कुन अलौकिक लीलाहरू रच्नुभयो र के कस्ता वरदानहरू दिनुभयो? कृपया गरेर यो सबै वृत्तान्त हामीलाई विस्तारपूर्वक र शब्द शब्दमा स्पष्ट हुने गरी सुनाउनुहोस्। हामी यो सुन्नका लागि पूर्ण रूपमा लालायित छौँ। श्री पुरुषोत्तम मास महात्म्यको यस छैटौँ अध्यायमा केवल एउटा पौराणिक कथा मात्र लुकेको छैन, यसभित्र मानव जीवन र अध्यात्मका अत्यन्त गम्भीर रहस्यहरू पनि लुकेका छन्। यसलाई बुझ्नका लागि हामीले यसका मुख्य प्रतीकहरू र घटनालाई दार्शनिक दृष्टिकोणबाट खेलाउनु आवश्यक छ। कथामा भनिएको छ कि भगवान विष्णुले टाढैबाट गोलोकको तेज धावानल अर्थात् जङ्गलको डडेलो जस्तो देख्नुभयो। यसको आध्यात्मिक अर्थ यो हो कि भगवानको परम धाम वा परम चेतनाको प्रकाश यति धेरै तीव्र र शुद्ध हुन्छ कि जसरी धावानलले जङ्गलका सबै पुराना र सुकेका रुख पातलाई जलाएर खरानी बनाउँछ, ठिक त्यसै गरी भगवत कृपाको त्यो तीव्र प्रकाशले जीवभित्र रहेका सबै पुराना पाप, हीनताबोध, अहंकार र मलिनतालाई जलाएर भस्म गरिदिन्छ। त्यो तेज सहनका लागि जीवभित्रबाटै शुद्ध हुनुपर्छ। जब तीव्र प्रकाशका कारण विष्णुका आँखाहरू बन्द भए, तब उहाँले मलमासलाई आफ्नो पछाडि राख्नुभयो। यसले गुरु वा रक्षकको सिद्धान्तलाई दर्शाउँछ। जब कुनै असहाय र कमजोर जीव सिधा भगवानको तीव्र न्याय वा परम प्रकाशको सामना गर्न सक्दैन, तब साक्षात नारायण वा गुरुले उसलाई आफ्नो ओझेलमा राख्दै उसको पाप र कमजोरीलाई आफ्नो शरीरले ढाकेर उसलाई बिस्तारै बिस्तारै परम सत्यतर्फ अगाडि बढाउँछन्। यो भगवानको परम वात्सल्यको प्रतीक हो। विष्णुलाई यहाँ रमानाथ, लक्ष्मीका पति, ऐश्वर्यका स्वामी भनिएको छ। जब ऐश्वर्यका स्वामीले गोलोकमा गएर दुई भुजा भएका मुरलीधारी श्रीकृष्णलाई प्रणाम गर्छन्,
तब यसले यो प्रमाणित गर्छ कि अध्यात्ममा ऐश्वर्य र नियम भन्दा माधुर्य र प्रेम सधैँ माथि रहन्छ। वैकुण्ठ नियम र न्यायको स्थान हो भने गोलोक अनन्त प्रेम र कृपाको स्थान हो। श्री कृष्णले सोध्नुभयो, यो गोलोकमा किन रोइरहेको छ? गोलोकको शाब्दिक अर्थ नै आनन्दको भूमि हो, जहाँ दुःख र आँसु वर्जित छन्। त्यहाँ मलमासको रोदनले यो संकेत गर्छ कि जब संसारबाट पूर्ण रूपमा थाकेको, अपमानित भएको र लखेटिएको जीव जबसम्म भगवानको व्यक्तिगत र अनन्य शरणमा पुग्दैन, तबसम्म उसको भित्री रोदन शान्त हुँदैन, चाहे ऊ जस्तो सुकै पवित्र स्थानमा किन नपुगोस्। यस अध्यायमा भगवान विष्णुले जुन रूपमा मलमासको वकालत गर्नुभएको छ त्यो अद्भुत छ। उहाँले श्रीकृष्णसँग यो भन्नुभएन कि म यसलाई यहाँ घुमाउन लिएर आएको हुँ। उहाँले स्पष्ट रूपमा भन्नुभयो, यस स्वामी रहितलाई हात समातेर हजुर कहाँ ल्याएको छु। यसको अर्थ यो हो कि भगवान श्री विष्णुले मलमासको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिनुभयो। उहाँले श्रीकृष्णको अगाडि उभिएर एउटा यस्तो सम्बन्ध स्थापित गर्नुभयो जहाँ उहाँले मलमासका तर्फबाट क्षमा र अधिकारको माग गरिरहनु भएको थियो। उहाँले भन्नुभयो कि यसको दुःख यहाँ बाहेक अरू कसैले पनि हटाउन सक्दैन, किनकि हजुर नै यस सृष्टिको अन्तिम आश्रय हुनुहुन्छ। यो सुनेर गोलोकको सम्पूर्ण सभा स्तब्ध भयो। गोपीहरू पनि आफ्नो गायन रोकेर त्यस अनाथ मलमासतर्फ करुणापूर्ण दृष्टिले हेर्न थाले। साक्षात राधा रानी, जो श्रीकृष्णको बायाँ भागमा विराजमान हुनुहुन्थ्यो, उहाँको हृदय पनि मलमासको यो दारुण अवस्था र विष्णुको यो निष्कपट प्रार्थना सुनेर द्रवित हुनुभयो। अब पालो साक्षात भगवान श्रीकृष्णको थियो, जसले यस ब्रह्माण्डकै सबैभन्दा तिरस्कृत महिनाको भाग्यलाई बदल्नु थियो। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, यस प्रकार श्री पुरुषोत्तम मास महात्म्य महापुराण अन्तर्गत अधिक मास महात्म्यको यो छैटौं अध्यायले हामीलाई सिकाउँछ कि जब हामी संसारबाट पूरै निराश हुन्छौँ, जब हाम्रा सबै ढोकाहरू बन्द हुन्छन् र जब हामी आफ्नो अस्तित्व नै समाप्त गर्ने सोच्छौँ, तब पनि हाम्रो हात समात्नका लागि भगवान श्री विष्णु सदैव तत्पर हुनुहुन्छ। उहाँले हाम्रो हात मात्र समात्नुहुन्न, बरु हामीलाई यस सृष्टिको सर्वोच्च सत्ता साक्षात श्री कृष्णको चरणसम्म पुर्याउनुहुन्छ। श्री विष्णु र श्रीकृष्णको यो संवादले संसारका प्रत्येक दुखी र उपेक्षित जीवहरूको लागि एउटा नयाँ आशाको सन्देश दिन्छ। अब आगामी सातौं अध्यायमा साक्षात भगवान श्रीकृष्णले मलमासको दुःख सुनेर कस्तो अद्भुत र कल्याणकारी निर्णय लिनुहुन्छ, उहाँले उसलाई कुन परम पावन वरदान दिएर आफ्नो बराबरको स्थान दिनुहुन्छ, यो कथा म यहाँहरूलाई विस्तारपूर्वक सुनाउनेछु। आजको यो छैटो अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। जय श्रीमन् नारायण।

0: सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: आदरणीय श्रोता अहिले कार्यक्रम शुभ प्रभातमा केही मधुर भजनहरूको साथमा हुनुहुन्छ। एफएम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9800183007।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
9: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
10: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
9: सेमिनार गोष्ठीका लागि उपयुक्त
10: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
10: सम्पर्क नम्बर
9: 9841470164,
10: 9032345054,
9: 9049557781।
0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: यहाँ सुन्दै हुनुहुन्छ एफएम ज्योति ज्योति।
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योतिमा अब अगाडि अगाडि कार्यक्रम भजनार्पण। यस कार्यक्रमका प्रायोजक
1: जे जे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक हुनी।
0: नमस्कार, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको यो प्रस्तुति कार्यक्रम भजनार्पणमा यहाँलाई स्वागत छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो प्रस्तुतिमा सुमधुर भजनका साथमा म सभ्यता तिवारी यहाँसँग रहनेछु।

0: एफएम अध्यात्म ज्योति को प्रस्तुति में अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन अर्पण। यस कार्यक्रम का प्रायोजक
1: जे जे ज्वेलर्स बसंतपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनि।
0: एफएम अध्यात्म ज्योति 104.8
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020 76888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वि डेलिभर।
5: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
5: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
5: स्वाद मात्र होइन प्रेम पस्कने।
6: स्वाद मात्र होइन प्रेम पस्कने।
7: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
8: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: एफएम अध्यात्म ज्योति को प्रस्तुति में अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजनार्पण। यस कार्यक्रम का प्रायोजक
1: जे जे ज्वेलर्स बसंतपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनी।
0: आदरणीय श्रोता अहिले यहाँ एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम भजनार्पण सुन्दै हुनुहुन्छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो प्रस्तुतिमा म यहाँलाई सुमधुर भजन सुनाइरहेकी छु।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम भजनार्पण यहाँ अहिले सुन्दै हुनुहुन्छ। बिहानको 8:30 हुँदैछ। अब केही समयको अन्तराल पश्चात सुमधुर भजनको प्रस्तुति जारी नै रहनेछ।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ, बाग बजार र चाबहिल।

गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। एफएम अध्यात्म ज्योतिको प्रस्तुतिमा अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजनार्पण। यस कार्यक्रमका प्रायोजक
1: जे जे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
0: यो अन्तराल पश्चात पुनः यहाँलाई कार्यक्रम भजनार्पणमा स्वागत छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो कार्यक्रममा यहाँ अहिले सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
4: सम्पर्क नम्बर 5320411 98026788।
1: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: जय माता दी गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तरह हड़बड़।
2: कब्जियत गैस अपच ये समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवन लाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बने को यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेट लाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त।
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9841470164
5: 9032445054
4: 9049528781।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एफएम अध्यात्म ज्योति को प्रस्तुति में अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन अर्पण। यस कार्यक्रम का प्रायोजक
1: जे जे ज्वेलर्स बसंतपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनी।
0: आदरणीय श्रोता अहिले यहाँ एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा कार्यक्रम भजनार्पण सुन्दै हुनुहुन्छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो कार्यक्रममा अहिले यहाँ सुमधुर भजन सुन्दै हुनुहुन्छ।

कार्यक्रम भजनार्पण एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ अहिले सुन्दै हुनुहुन्छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यस कार्यक्रमको समय आजको लागि पूरा भएको हुँदा कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। यहाँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ
2: त्यसैले
4: शुद्धता नै खोजौं जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर बैंक मुनि सम्पर्क नम्बर 5320411 98020 76888
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिन।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470161,
5: 9032345
4: 9049527881।
6: हेलो
7: हेलो,
6: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
8: हजुर।
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
8: लो दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर।
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भनेर छ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे।
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
9: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
10: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: FM अध्यात्म ज्योति, शांति रेडियो।

आदरणीय श्रोता, यहाँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: FM is a 104.8 megahertz. Yeah, I'm eat. Me up for now. Is it me fit? Me fit.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: साबेल चुच्चे पाटी
1: कोइले अय्या एका तीर कोइले अर्को तीर दुखाइले जिन्दगीमा जहिले पनि पीर
2: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: अय्या भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
2: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
5: पिक्सी फर द कम्फर्टेबल यू।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनी।
10: सम्पर्क नम्बर 5320411, 9820076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: सेन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स विशाल बजार पसल नंबर 13 न्यू रोड काठमांडू राधा कृष्ण ज्वेलर्स रोजाई मेरो सधैँभरि
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: 1048.
1: कहिले आया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
2: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
2: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
6: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: पिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन
2: उच्च स्तरीय 100% सूती बाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
1: जेन्स को लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडीज को लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
3: पिक्सी फर द कम्फर्टेबल यू।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
8: सम्पर्क नम्बर 5320411 9802076888।
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: 104.8.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

104.8. 104.8.

0: 104.8
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर पैलेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासुआमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़, जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
5: पिक्सी फर द कम्फर्टेबल यु। कम्फर्टेबल।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
4: त्यसैले
5: शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411-9802-76888।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
11: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
10: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
12: पिक्सी फर द कम्फर्टेबल यू।
13: दुखाई सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा बोस्वेलिया निलगिरी अदुवा कपुर र 15 बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
14: Four eight.

104.8.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: 1048.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कलर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
7: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
6: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
8: पिक्सी फर द कम्फर्टेबल यु

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालु पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038 4415 344।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: Change your thoughts.

48. Great.

0: Down.
1: Out. Shrash the tailor.

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: फोनमा बोल्दा नि कति डिस्टर्ब गरेको,
2: त्यतिकै फोनमा नचाहिँ दोबारे सक्नु भएको केही आउँदैन है तिमीलाई।
1: नेपाल टेलिकमले पोस्टपेड र प्रिपेड दुवै ग्राहकको लागि सजिलो अनलिमिटेड प्याक ल्याएको छ, जस मार्फत अनलिमिटेड डेटा, अनलिमिटेड अननेट, भोइस कल र एसएमएस सहितका लागि हुने गरी प्रयोग गर्न सकिन्छ। यो प्याक आफ्नो युजेज अनुसार फरक फरक प्राइसमा अभाइलेबल छ, एक महिनासम्म टुक्क।
3: नेपाल टेलिकमका विभिन्न किसिमका आकर्षक सजिलो अनलिमिटेड पोस्टपेड प्याक वा प्रिपेड प्याक *1415 ह्यास वा नेपाल टेलिकमको मोबाइल एपमा गई सजिलै लिन सकिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470161,
4: 9802545054,
3: 9849528781।
5: FM AJ 104.8 MHz.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

जय हो राधे श्याम की, जय हो सियाराम की, और जय हो बंबई धाम की।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 98020 76888
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411, 9890076888।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज भोलि अफिसमा टेन्सन छैन।
2: नेपाल टेलिकमको सीयुजी प्याकेज ब्यालेन्स सकिदैन।
3: तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सीयुजी प्याकेज लिनुभयो, ठिक गर्नुभयो। यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
4: एनबीएल अटो लोन।
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल। 5.72% ब्याज दरबाट प्रारम्भ, 60% फाइनान्स सुविधा।
4: कर्जा अवधि 5 वा 7 वर्षसम्म।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: एफएम अध्यात्म ज्योति 104.8।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे SR Lax 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लेक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण SR Lax प्राकृतिक

0: मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ने बने यह लैक्सेटिव ग्रैन्युल्स ले अब मेरे पेट लाई सहज बना बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शांतिपूर्ण एसआर लैक्स प्राकृतिक
1: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
2: श्रेष्ठ टेलरिंग
3: चिर परिचित यहाँ श्रेष्ठ टेलरिंग
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032445
4: 9829 5287

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: आफ्नो पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौ।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल। स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो

0: चामल स्वाद र सन्तुष्टिको लागि।
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो।
2: ये जग सारा शाम ही देगा मुझको।

0: चामल स्वाद र सन्तुष्टिको लागि।
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो।
2: ये जग सारा शाम ही देगा मुझको।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, अधिक मास श्री पुरुषोत्तम महिनाको आज हामी छैटौँ दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको छैटौँ अध्याय।

नैमिषारण्यको परम पवित्र पावन र दिव्य भूमिमा जहाँ सृष्टिको आदिम कालदेखि नै परम सत्यको खोजी र लोक कल्याणका लागि महान ऋषि मुनिहरू एकत्रित हुने गर्दथे। त्यहाँ महाज्ञानी सुतजी सोनक आदि 80,000 ऋषिहरूको जिज्ञासालाई शान्त पार्नका लागि परम कल्याणी अधिक मास महात्म्यको कथा सुनाइरहनु भएको थियो। चौथौं र पाँचौं अध्यायको दिव्य वृत्तान्त समाप्त भएपछि सम्पूर्ण सभा एउटा अलौकिक शान्ति र कौतूहलमा डुबेको थियो। जहाँ ब्रह्माण्डका दुई सर्वोच्च सत्ता साक्षात वैकुण्ठाधिपति भगवान श्री विष्णु र गोलकाधिपति साक्षात भगवान श्रीकृष्णको महासंवाद प्रारम्भ हुन लागेको थियो। ऋषिहरूको परम कौतूहललाई ध्यानमा राख्दै सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिगण, जब भगवान नारायणले पाँचौं अध्यायको कथामा भगवान श्री विष्णुले मलमासको हात समातेर वैकुण्ठ धामबाट गोलोक धामतर्फ प्रस्थान गर्नुभएको अद्भुत प्रसङ्ग सुनाउनुभयो, तब

वर्ष नारदको हृदय हर्ष र उत्सुकताले भरिएर आयो। उहाँको मनमा यो जान्ने तीव्र इच्छा जागृत भयो कि जब दुई परम शक्तिहरू एक आपसमा भेट हुन्छन् र त्यो पनि एउटा तिरस्कृत अनाथ जीवको कल्याणका लागि, तब कस्तो लीला रचिन्छ होला। देवर्षि नारदले आफ्ना दुवै हात जोडेर परम पूजनीय समस्त सृष्टिका आदि कारण साक्षात भगवान नारायणको चरण कमलमा शिर झुकाउँदै अत्यन्त विनित र मधुर स्वरमा प्रश्न गर्नुभयो। नारदजीले भन्नुभयो, हे निष्पाप, हे समस्त पाप र कलङ्कबाट सर्वथा मुक्त हुनुभएका परम पूजनीय प्रभु, हे करुणा सागर, यहाँको मुखारविन्दबाट निस्किएका प्रत्येक शब्द मेरा लागि अमृत समान छन्। मेरो कौतूहल अब सीमाभन्दा बाहिर गइसकेको छ। कृपया गरेर मलाई यो बताउनुहोस् कि ती शरणागत वत्सल भगवान विष्णुले त्यस उपेक्षित अभागी र दुःखले दग्ध भएको मलमासको हात समातेर परम दुर्लभ गोलक धाममा प्रवेश गर्नुभयो, तब त्यहाँ पुगेर उहाँले के गर्नुभयो? हे महाप्रभु, गोलोक धाम त त्यो स्थान हो जहाँ साक्षात पूर्ण ब्रह्म श्रीकृष्ण निवास गर्नुहुन्छ। त्यहाँ पुगेपछि भगवान विष्णु र मलमासको सामना कुन रूपमा भयो? वैकुण्ठनाथले गोलोकनाथको अगाडि त्यस अनाथ मासको उद्धारको लागि कसरी प्रार्थना गर्नुभयो र त्यहाँ कुन कुन अलौकिक घटनाहरू घटे? कृपा गरेर त्यो सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक र स्पष्ट रूपमा सुनाउनुहोस् प्रभु, म यो सुन्नको लागि पूर्ण रूपमा आतुर छु। देवर्षि नारदको यो सुन्दर र ब्रह्माण्डीय हितको भावनाले उत्प्रोत भएको जिज्ञासा सुनेर साक्षात भगवान नारायण मन्द मुस्कुराउनु भयो। उहाँको त्यो मन्द मुस्कानबाट एउटा गम्भीर र शान्त दिव्य ऊर्जा प्रवाहित भयो। उहाँले आफ्नो परम पावन वाणी खोल्दै भन्नुभयो, हे नारद, तिम्रो यो प्रश्न अत्यन्त गम्भीर र लोक कल्याणकारी छ। तिमीले मलाई पाप रहित भन्यौ, किनकि जसको मनमा संसारका दुखी जीवहरूप्रति यति धेरै करुणा हुन्छ उसले पापको स्पर्श कहिले पाउन सक्दैन। अब म तिमीलाई त्यो परम गोप्य र दिव्य इतिहास सुनाउँछु जब भगवान विष्णु अधिक मासलाई साथमा लिएर गोलोक धाम पुग्नुभयो। तब त्यहाँ के कस्ता अभूतपूर्व दृश्यहरू प्रकट भए, तिमी आफ्नो चित्तलाई एकाग्र बनाएर बाह्य संसारका सबै चञ्चलतालाई त्यागेर यो परम पावन कथा सुन। हे मुनि श्रेष्ठ, वैकुण्ठ धामबाट प्रस्थान गरेपछि भगवान विष्णु र मलमासको यात्रा ब्रह्माण्डका अनेकौं लोकहरूलाई पार गर्दै अगाडि बढ्यो। यो यात्रा कुनै सामान्य भौतिक यात्रा थिएन, यो त हीनताबाट पूर्णता र प्रकृतिबाट पुरुषोत्तम तर्फको महायात्रा थियो। भगवान श्री विष्णुले मलमासको हात यसरी समात्नु भएको थियो कि उसलाई कतै पनि असुरक्षाको महसुस नहोस्। भगवान नारायणले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब भगवान श्री विष्णु मलमास सहित गोलोक धामको बाह्य सिमाना नजिक पुग्नुभयो, तब उहाँहरूले टाढैबाट साक्षात भगवत धामको त्यो अद्वितीय अनुपम र ज्वाजल्यमान स्वरूपको दर्शन गर्नुभयो। त्यो गोलोक धाम सामान्य आँखाले हेर्न सकिने स्थान थिएन, त्यो त बहुमूल्य रत्न र मणिहरूका विशाल र भव्य स्तम्भहरूले सुशोभित भएको एउटा अलौकिक र ब्रह्माण्डीय महल थियो। त्यस धामबाट एउटा यस्तो मनोहर दिव्य र प्रचण्ड ज्योति प्रकाश पुञ्ज निस्किरहेको थियो जसको अगाडि करोडौं सूर्य र चन्द्रमाको प्रकाश पनि मधुरो देखिन्थ्यो। भगवान विष्णुले टाढैबाट के देख्नुभयो भने त्यो प्रकाश कुनै शान्त दियोको प्रकाश जस्तो थिएन, त्यो त दावानल जंगलमा लागेको भीषण डढेलोको महाज्वाला जस्तै प्रचण्ड सर्वव्यापी र आँखा तिरबिराउने खालको महातेज थियो। त्यो प्रकाश यति धेरै तीव्र र शक्तिशाली थियो कि त्यसको एकाएक सामना गर्दा साक्षात वैकुण्ठनाथ भगवान विष्णुका नेत्रहरू पनि स्वतः बन्द भए। हे नारद, विचार गर, जुन तेजको अगाडि साक्षात सृष्टिपालक भगवान विष्णुका आँखा पनि बन्द हुन्छन् भने त्यो तेज कति विराट होला। जब भगवान विष्णुले त्यो महातेजको अनुभव गर्नुभयो, तब उहाँले आफ्नो पछाडि आइरहेको मलमासको चिन्ता भयो। मलमास त पहिले नै दुःखले जलेको कमजोर र हीन अवस्थामा थियो, उसले त्यो प्रचण्ड तेज सहन सक्ने सम्भावना नै थिएन।
त्यसैले भगवान विष्णुले त्यहाँ एउटा परम करुणामय लीला गर्नुभयो। उहाँले अधिक मासलाई आफ्नो शरीरको पछाडि पार्नुभयो ताकि गोलोकको त्यो प्रचण्ड प्रकाश सिधै मलमासमाथि नपरोस् र ऊ सुरक्षित रहोस्। उहाँले उसलाई आफ्नो पूर्ण संरक्षण प्रदान गर्नुभयो। त्यसपछि भगवान विष्णुले आफ्ना आँखाहरूलाई अलिकति थोरै मात्र खोलेर त्यो महातेजलाई सन्तुलित गर्दै अत्यन्त धैर्य र शान्तिका साथ बिस्तारै बिस्तारै अगाडि बढ्न थाल्नुभयो। त्यो दृश्य यस्तो थियो कि मानौ एउटा आमाले आफ्नो सानो बच्चालाई चर्को घामबाट बचाउन आफ्नो आँचलभित्र लुकाएर हिँडिरहेकी छिन्। भगवान नारायणले भन्नुभयो, हे नारद, जब भगवान विष्णु त्यस प्रचण्ड प्रकाशलाई पार गर्दै मलमासलाई आफ्नो ओझेलमा राखेर बिस्तारै बिस्तारै अगाडि बढ्दै जब उहाँहरू गोलोकको धामको मुख्य प्रवेशद्वारको नजिकै पुग्नुभयो, तब त्यहाँको वातावरण एकाएक परिवर्तन भयो। त्यो दावानल जस्तो देखिने तेज अब अत्यन्तै शीतल, सुखद, मनोहर र आनन्दमय प्रकाशमा परिणत भयो। त्यस परम पावन स्थानको सामिप्य पाउने बित्तिकै भगवान विष्णु र उहाँको पछाडि लुकेको अधिक मास दुवैको हृदयमा एउटा अवर्णनीय र अभूतपूर्व प्रसन्नता छायो। अधिक मास सहित भगवान विष्णु अत्यन्तै प्रसन्न हुनुभयो। मलमासको मनभित्र रहेको जन्म जन्मान्तरको सन्ताप, डर र ग्लानी त्यो द्वारको हावा स्पर्श हुने बित्तिकै धेरै हदसम्म शान्त भयो। त्यस गोलोक धामको महाद्वारमा परम दिव्य द्वारपालहरू पहरेदारी गरिरहेका थिए। उनीहरू साक्षात श्रीकृष्णका पार्षदहरू थिए। जब ती द्वारपालहरूले वैकुण्ठका अधिपति साक्षात लक्ष्मीपति भगवान विष्णु आफ्नो धाममा पाल्नु भएको देखे, तब उनीहरू आदर र भक्तिले गदगद भए। उनीहरूले तुरन्तै आफ्ना शिर झुकाएर दुवै हात जोड्दै भगवान विष्णुलाई परम आदरका साथ नमस्कार गरे र उहाँहरूका लागि गोलोकको त्यो दिव्य र कतै पनि नरोकिने ढोका खोलिदिए। भगवान नारायणले कथाको सबैभन्दा मुख्य र अलौकिक प्रसङ्ग वर्णन गर्दै भन्नुभयो, हे देवर्षि नारद, द्वारपालहरूको अनुमति र वन्दना स्वीकार गर्दै जब भगवान विष्णुले गोलोकको भित्री सभा कक्षमा प्रवेश गर्नुभयो, तब त्यहाँको दृश्य देखेर उहाँको हृदय पनि भक्ति रसले ओतप्रोत भयो। उहाँले के देख्नुभयो भने महामूल्यवान रत्न र मणिले जडित एउटा अत्यन्त भव्य र अलौकिक रत्नहरूको सिंहासन थियो र त्यस सिंहासनमा ब्रह्माण्डकै परम चेतना, अनन्त सौन्दर्य र माधुर्यका स्वामी साक्षात भगवान श्रीकृष्ण विराजमान हुनुहुन्थ्यो। उहाँको वरिपरि अनन्त दिव्य गोपीहरूको समूह, गोपीका मण्डल उहाँको सेवामा उहाँको महिमाको गान गर्दै र उहाँलाई घेरेर बसेका थिए। ती गोपीहरू साक्षात प्रेम र भक्तिको स्वरूप थिए। यस्तो परम मनमोहक र ऐश्वर्यशाली रूपको दर्शन गरेपछि रमानाथ लक्ष्मीका पति भगवान श्री विष्णुले आफ्नो ऐश्वर्य भावलाई त्यागेर अत्यन्त श्रद्धापूर्वक साक्षात श्रीकृष्ण भगवानलाई नमस्कार गर्नुभयो। वैकुण्ठका स्वामीले गोलोकका स्वामीलाई यसरी प्रणाम गर्नु यो ब्रह्माण्डीय मर्यादा र प्रेमको सर्वोच्च उदाहरण थियो। भगवान नारायणले भन्नुभयो, हे नारद, श्री कृष्णलाई नमस्कार गरिसकेपछि भगवान विष्णुले आफ्नो मुख्य कार्यतर्फ ध्यान दिनुभयो। उहाँले आफ्नो पछाडि लुकाएर राखेको, समाजबाट तिरस्कृत र अझै पनि अज्ञात भएले गर्दा थरथर कापिरहेको त्यस मलमासलाई बिस्तारै अगाडि तान्नुभयो र साक्षात श्रीकृष्ण भगवानको परम पावन चरण कमलमा हालिदिनुभयो, अर्थात् समर्पण गरिदिनुभयो। त्यस हीन भावनाले ग्रस्त भएको मलमासले जब आफूलाई साक्षात श्रीकृष्णको चरणमा पायो, तब ऊ भाव विह्वल भयो। उसले श्रीकृष्णको त्यो सुकमल चरणलाई आफ्नो आँसुले पखाल्न थाल्यो र रुँदै उहाँकै शरणमा पर्यो। गोलोक धाम त त्यो स्थान हो जहाँ दुःखको कुनै अस्तित्व नै हुँदैन, जहाँ केवल नित्यानन्द र परम सुख मात्र प्रवाहित हुन्छ। यस्तो परम आनन्दमय भूमिमा एउटा जीव यसरी रोइरहेको, कापिरहेको र चरम निराशामा डुबेको देखेर साक्षात गोलकाधिपति भगवान श्रीकृष्ण अचम्ममा पर्नुभयो। उहाँको अनुहारमा एउटा गम्भीर कौतूहल र करुणाको भाव प्रकट भयो। भगवान श्रीकृष्णले आफ्नो मुरलीलाई एकातिर राख्दै अत्यन्त गम्भीर र आश्चर्यचकित स्वरमा भन्नुभयो,
हे रमानाथ, हे विष्णु, यो को हो र यो मेरो परम पावन सधैँ आनन्दले भरिएको गोलोक धाममा यसरी किन रोइरहेको छ? यसको आँसुको कारण के हो? के यस चराचर जगतमा, ब्रह्माण्डमा यसको दुःख दूर गर्न सक्ने, यसलाई सान्त्वना दिन सक्ने कोही पनि छैनन्? के यहाँ र अन्य देवताहरू यसको कष्ट निवारण गर्न असमर्थ हुनुभयो जसका कारण यसलाई यहाँ ल्याउनु पर्यो? मलाई यसको परिचय र यसको रोदनको रहस्य तुरुन्तै बताउनुहोस्। भगवान नारायणले देवर्षि नारदलाई भन्नुभयो, हे मुनि श्रेष्ठ, गोलोकनाथ भगवान श्री कृष्णका ती अमृत समान गम्भीर र करुणामय वचन सुनेपछि भगवान विष्णु आफ्नो आसनबाट उठ्नुभयो र उहाँले दुवै हात जोडेर अत्यन्त विनम्र र स्पष्ट शब्दमा मलमासको आदिदेखि अन्त्यसम्मको सुरुदेखिकै बेली विस्तार सबै वृत्तान्त र दुःखको कथा सुनाउन थाल्नुभयो। भगवान विष्णुले भन्नुभयो, हे ऋषिकेश, हे समस्त इन्द्रियका स्वामी, हे ब्रह्माण्डका परम निरन्ता, मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। यो जो यहाँको चरणमा परेर रोइरहेको छ, यो सृष्टिको समय चक्रको एउटा अङ्ग हो जसलाई मानिसहरू अधिक मास वा मलमास भन्दछन्। यस संसारका स्वामीहरू र महिनाहरूका अधिपति देवताहरूले यसलाई आफ्नो अधिकार क्षेत्रबाट बाहिर निकालिदिएका छन्। यस संसारका मानिसहरूले यसलाई मलिना, पापी, अशुभ र अछुत भनेर घोर अपमान र निन्दा गरिरहेका छन्। यस महिनामा कुनै पनि शुभ कर्म, यज्ञ, विवाह वा व्रत हुन जसका कारण यसको अस्तित्व नै संकटमा परेको छ। हे प्रभु, यस प्रकार संसारको घोर निन्दा र अपमानको आगोमा यो भित्रभित्र यसरी जल्यो कि यसले आफ्नो अस्तित्व नै समाप्त गर्नका लागि, आत्महत्या गर्नको लागि अर्थात् मर्नका लागि पूर्ण रूपमा तयार भएको थियो। यो निराशाको यस्तो पराकाष्ठामा पुगेको थियो कि यसका लागि प्राण त्याग्नु बाहेक अर्को कुनै विकल्प थिएन। तर जब यो मर्ने संकल्पका साथमा भौतारी रहेको थियो, तब यस सृष्टिका केही अन्य दयालु पुरुषहरूले यसको दयनीय अवस्था देखेर यसलाई परम कल्याणको मार्ग देखाए। उनीहरूले यसलाई प्रेरित गर्दै भने कि तिम्रो यो दुःख केवल साक्षात नारायणले मात्र बुझ्न सक्नुहुन्छ, त्यसैले तिमी वैकुण्ठ जाऊ। ती दयालु पुरुषहरूको प्रेरणा र सल्लाह पाएपछि यो आफ्नो अन्तिम आशा लिएर मेरो शरणमा आइपुग्यो। हे ऋषिकेश, जब यो मेरो शरणमा आयो तब यसको अवस्था अत्यन्त दयनीय थियो। यो चारैतिरबाट दुःखको भयानक जालले घेरिएको थियो। यो मेरो अगाडि उभिएर बारम्बार रोइरहेको थियो। यसको सम्पूर्ण शरीर हीनता बोधका कारण थरथर काँपिरहेको थियो। यसले रुँदै रुँदै आफ्नो अपमान र समाजको क्रूरताको सबै कुरा मलाई भन्यो। हे जगद्गुरु, मैले यसलाई वैकुण्ठ धाममा धेरै सम्झाउने प्रयास गरेँ। मेरो वाहन गरुडले यसलाई आफ्नो पखेटाले हावा भरेर यसको मूर्छा पनि हटाए, तर यसको यो महादुःख, यसको यो नामहीनताको पीडा र यसको यो अनाथ अवस्था यति धेरै गहिरो छ कि यहाँ बाहेक यस ब्रह्माण्डमा यसको निवारण अरू कसैले पनि गर्न सक्दैन। म स्वयं पनि यसलाई नयाँ नाम वा प्रतिष्ठा दिन असमर्थ भएँ। त्यसैले हे प्रभु, यस स्वामी विहीन, नाथहीन, अनाथ जीवलाई, जसको यस संसारमा अरू कोही पनि छैन, म स्वयं यसको हात समातेर यसको संरक्षक बनेर यहाँको यस परम पावन चरण कमलमा लिएर आएको छु। अब यसको भाग्यको फैसला यहाँकै हातमा छ। कि त यहाँ यसलाई स्वीकार गरेर यसको उद्धार गर्नुहोस्, कि त यसलाई यही प्राण त्याग्न अनुमति दिनुहोस्। भगवान नारायणले नारदलाई भन्नुभयो, हे नारद, यस प्रकार साक्षात भगवान विष्णुले मलमासको वकालत गर्दै आफ्ना दुवै हात जोडेर अत्यन्त नम्रताका साथ भगवान श्री कृष्णको अगाडि मौन भएर उभिनुभयो। उहाँको यो सम्बोधनले वैकुण्ठ र गोलकको सम्बन्धलाई अझ बढी प्रगाढ बनायो। जब महाज्ञानी सुधजीले छैटौं अध्यायको यो परम पावन हृदय स्पर्शी कथा यहाँसम्म सुनाउनु भयो, तब नैमिषारण्यमा उपस्थित सौनक आदि ऋषिहरूको हृदय भावना र कौतूहल्य भरिएर आयो। उनीहरू आफ्नो स्थानबाट जुरुक्क उठे र सुतजीलाई साष्टाङ्ग प्रणाम गर्दै भने, हे महामुनि सुतजी, हे पुराण शास्त्र परम ज्ञाता, यहाँको मुखार बिन्दबाट निस्केको यो विष्णु र श्रीकृष्णको संवाद त अत्यन्त अद्भुत, दिव्य र समस्त संसारका मानिसको लागि
परम उपकार गर्ने कल्याणकारी छ। हे महामुनि सुतजी, हे पुराण शास्त्रका परम ज्ञाता, यहाँको मुखार बिन्दबाट निस्किएको यो श्री विष्णु र श्री कृष्णको संवाद अत्यन्त अद्भुत, दिव्य र समस्त संसारका मानिसहरूका लागि परम उपकार गर्ने कल्याणकारी छ। यस कथाले यो सिद्ध गर्छ कि भगवान श्री विष्णु आफ्ना शरणागत जीवहरूका लागि कति धेरै चिन्तित रहनुहुन्छ र कसरी उनीहरूको हात समातेर सर्वोच्च सत्तासम्म पुर्याउनुहुन्छ। हे प्रभु, अब हाम्रो उत्सुकता चरम सीमामा पुगेको छ। जब भगवान श्री विष्णुले त्यस अनाथ मनवासलाई श्रीकृष्णको चरणमा सुम्पिदिनुभयो र उहाँको दुःखको कथा सुनाउनुभयो, तब त्यो सुनेर ती गोलकवासी साक्षात भगवान श्रीकृष्णले के भन्नुभयो? उहाँले त्यस रोइरहेको मनवासलाई कुन रूपमा सान्त्वना दिनुभयो? उसको दुःख टाढा गर्नको लागि कुन कुन अलौकिक लीलाहरू रच्नुभयो र के कस्ता वरदानहरू दिनुभयो? कृपया गरेर यो सबै वृत्तान्त हामीलाई विस्तारपूर्वक र शब्द शब्दमा स्पष्ट हुने गरी सुनाउनुहोस्। हामी यो सुन्नका लागि पूर्ण रूपमा लालायित छौँ। श्री पुरुषोत्तम मास महात्म्यको यस छैटौँ अध्यायमा केवल एउटा पौराणिक कथा मात्र लुकेको छैन, यसभित्र मानव जीवन र अध्यात्मका अत्यन्त गम्भीर रहस्यहरू पनि लुकेका छन्। यसलाई बुझ्नका लागि हामीले यसका मुख्य प्रतीकहरू र घटनालाई दार्शनिक दृष्टिकोणबाट खेलाउनु आवश्यक छ। कथामा भनिएको छ कि भगवान विष्णुले टाढैबाट गोलोकको तेज धावानल अर्थात् जङ्गलको डडेलो जस्तो देख्नुभयो। यसको आध्यात्मिक अर्थ यो हो कि भगवानको परम धाम वा परम चेतनाको प्रकाश यति धेरै तीव्र र शुद्ध हुन्छ कि जसरी धावानलले जङ्गलका सबै पुराना र सुकेका रुख पातलाई जलाएर खरानी बनाउँछ, ठिक त्यसै गरी भगवत कृपाको त्यो तीव्र प्रकाशले जीवभित्र रहेका सबै पुराना पाप, हीनताबोध, अहंकार र मलिनतालाई जलाएर भस्म गरिदिन्छ। त्यो तेज सहनका लागि जीवभित्रबाटै शुद्ध हुनुपर्छ। जब तीव्र प्रकाशका कारण विष्णुका आँखाहरू बन्द भए, तब उहाँले मनमासलाई आफ्नो पछाडि राख्नुभयो। यसले गुरु वा रक्षकको सिद्धान्तलाई दर्शाउँछ। जब कुनै असहाय र कमजोर जीव सिधा भगवानको तीव्र न्याय वा परम प्रकाशको सामना गर्न सक्दैन, तब साक्षात नारायण वा गुरुले उसलाई आफ्नो ओझेलमा राख्दै उसको पाप र कमजोरीलाई आफ्नो शरीरले ढाकेर उसलाई बिस्तारै बिस्तारै परम सत्यतर्फ अगाडि बढाउँछन्। यो भगवानको परम वात्सल्यको प्रतीक हो। विष्णुलाई यहाँ रमानाथ, लक्ष्मीका पति, ऐश्वर्यका स्वामी भनिएको छ। जब ऐश्वर्यका स्वामीले गोलोकमा गएर दुई भुजा भएका मुरलीधारी श्रीकृष्णलाई प्रणाम गर्छन्, तब यसले यो प्रमाणित गर्छ कि अध्यात्ममा ऐश्वर्य र नियम भन्दा माधुर्य र प्रेम सधैँ माथि रहन्छ। वैकुण्ठ नियम र न्यायको स्थान हो भने गोलोक अनन्त प्रेम र कृपाको स्थान हो। श्री कृष्णले सोध्नुभयो, यो गोलोकमा किन रोइरहेको छ? गोलोकको शाब्दिक अर्थ नै आनन्दको भूमि हो, जहाँ दुःख र आँसु वर्जित छन्। त्यहाँ मलमासको रोदनले यो संकेत गर्छ कि जब संसारबाट पूर्ण रूपमा थाकेको, अपमानित भएको र लखेटिएको जीव जबसम्म भगवानको व्यक्तिगत र अनन्य शरणमा पुग्दैन, तबसम्म उसको भित्री रोदन शान्त हुँदैन, चाहे ऊ जस्तो सुकै पवित्र स्थानमा किन नपुगोस्। यस अध्यायमा भगवान विष्णुले जुन रूपमा मलमासको वकालत गर्नुभएको छ त्यो अद्भुत छ। उहाँले श्रीकृष्णसँग यो भन्नुभएन कि म यसलाई यहाँ घुमाउन लिएर आएको हुँ। उहाँले स्पष्ट रूपमा भन्नुभयो, यस स्वामी रहितलाई हात समातेर हजुर कहाँ ल्याएको छु। यसको अर्थ यो हो कि भगवान श्री विष्णुले मनमासको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिनुभयो। उहाँले श्रीकृष्णको अगाडि उभिएर एउटा यस्तो सम्बन्ध स्थापित गर्नुभयो जहाँ उहाँले मनमासका तर्फबाट क्षमा र अधिकारको माग गरिरहनु भएको थियो। उहाँले भन्नुभयो कि यसको दुःख यहाँ बाहेक अरू कसैले पनि हटाउन सक्दैन, किनकि हजुर नै यस सृष्टिको अन्तिम आश्रय हुनुहुन्छ। यो सुनेर गोलोकको सम्पूर्ण सभा स्तब्ध भयो।
गोपीहरू पनि आफ्नो गायन रोकेर त्यस अनाथ मनमासतर्फ करुणापूर्ण दृष्टिले हेर्न थाले। साक्षात राधा रानी जो श्रीकृष्णको बायाँ भागमा विराजमान हुनुहुन्थ्यो, उहाँको हृदय पनि मनमासको यो दारुण अवस्था र विष्णुको यो निष्कपट प्रार्थना सुनेर द्रवित हुनुभयो। अब पालो साक्षात भगवान श्रीकृष्णको थियो, जसले यस ब्रह्माण्डकै सबैभन्दा तिरस्कृत महिनाको भाग्यलाई बदल्नु थियो। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, यस प्रकार श्री पुरुषोत्तम मास महात्म्य महापुराण अन्तर्गत अधिक मास महात्म्यको यो छैटौं अध्यायले हामीलाई सिकाउँछ कि जब हामी संसारबाट पूरै निराश हुन्छौँ, जब हाम्रा सबै ढोकाहरू बन्द हुन्छन् र जब हामी आफ्नो अस्तित्व नै समाप्त गर्ने सोच्छौँ, तब पनि हाम्रो हात समात्नका लागि भगवान श्री विष्णु सदैव तत्पर हुनुहुन्छ। उहाँले हाम्रो हात मात्र समात्नुहुन्न, बरु हामीलाई यस सृष्टिको सर्वोच्च सत्ता साक्षात श्री कृष्णको चरणसम्म पुर्याउनुहुन्छ। श्री विष्णु र श्री कृष्णको यो संवादले संसारका प्रत्येक दुखी र उपेक्षित जीवहरूको लागि एउटा नयाँ आशाको सन्देश दिन्छ। अब आगामी सातौं अध्यायमा साक्षात भगवान श्री कृष्णले मनमासको दुःख सुनेर कस्तो अद्भुत र कल्याणकारी निर्णय लिनुहुन्छ, उहाँले उसलाई कुन परम पावन वरदान दिएर आफ्नो बराबरको स्थान दिनुहुन्छ, यो कथा म यहाँहरूलाई विस्तार पूर्वक सुनाउनेछु। आजको यो छैटौं अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। जय

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति

0: राधा कृष्ण ज्वेलर्स विशाल बजार पसल नंबर 13 न्यू रोड काठमांडू राधा कृष्ण ज्वेलर्स रोजाई मेरो सधैँभरि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा।

0: शुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
1: टुगेदर वी डेलिभर
2: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
3: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
4: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
5: सम्पर्क 9808300007
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ
6: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
9: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
10: सम्पर्क नम्बर 5320411 9808688
8: जेजे ज्वेलर्स शुद्धताको पहिचान
11: क्याप्टेन रेग्मीज फार्म हाउस
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस
12: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल
13: हेलो
14: हेलो
13: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
14: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
15: हजुर
14: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
15: दिन त हेलो भन्नुहोस् त
13: हेलो हजुर
15: हजुर
13: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
15: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
14: ए नानी के भने रहेछ के भयो
15: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
14: ल ल ल म किन दिन्थे
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
16: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 9 गते शनिसरबार, तदनुसार मे महिनाको 23 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि, श्रेषा नक्षत्र, ध्रुव आनन्दादि योग, बब कर्ण मानस योगा। आज चन्द्रमा कर्कट राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:13 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: स्वच्छ र शान्त मन सुखी र सुन्दर जीवन एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइन का कपडाहरू श्रेष्ठ टेलरिङ सेन्टर का कामनाहरू श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

आदरणीय श्रोता, पवित्र पुरुषोत्तम महिनाको आज हामी सातौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको सातौं अध्याय।

सुतजीको यो पावन वाणी सुन्ने बित्तिकै नैमिषारण्यका ऋषिहरू एउटा अभूतपूर्व आध्यात्मिक चेतनामा डुबे। कथाको यो खण्ड विगतका अध्यायहरूभन्दा सर्वथा भिन्न र अद्वितीय छ। जब वैकुण्ठनाथ भगवान श्री विष्णुले मलमासको त्यो दारुण कथा भगवान श्रीकृष्णको अगाडि राखेर मौनता धारण गर्नुभयो, तब गोलोकको अनन्त शून्यतामा एउटा अलौकिक बाँसुरीको धुन जस्तै मधुर प्रतिध्वनि गुन्जियो। साक्षात पूर्ण ब्रह्म श्रीकृष्णको मुखारविन्दबाट निस्किएका ती रहस्यमय र गुप्त वचनहरू जसले ब्रह्माण्डको इतिहास र समयको चक्रलाई सदाका लागि परिवर्तन गरिदिए। अब कथाको त्यो चरण प्रारम्भ हुँदै थियो जहाँ सृष्टिको नियम र समयको चक्र सदाको लागि बदलिनेवाला थियो। सुतजीले आफ्ना आँखाहरू बन्द गरेर गोलोकको त्यस अलौकिक दृश्यलाई आफ्नो ध्यानमा स्मरण गर्दै सौनक आदि ऋषिहरूलाई सम्बोधन गर्न थाल्नुभयो। उहाँको स्वरमा एउटा अलौकिक गम्भीरता र आनन्दको मिश्रण थियो। उहाँले भन्नुभयो, हे ऋषिगण, अब हजुरहरू आफ्नो चित्तलाई सर्वथा एकाग्र बनाउनुहोस्, किनकि अब म हजुरहरूलाई साक्षात भगवान श्री कृष्णले विष्णुको प्रार्थना सुनेपछि जे भन्नुभयो त्यो परम गोप्य र रहस्यमय वचन सुनाउन गइरहेको छु। सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, जब सृष्टि पालक भगवान श्री विष्णुले मलमासको त्यो अपार हृदय विदारक र असीमित दुःखको बेली विस्तार लगाएर उसलाई श्रीकृष्णको चरण कमलमा समर्पित गरी आफ्नो आसनमा चुपचाप बस्नुभयो, तब गोलोकको त्यो दिव्य सभा एकाएक अचम्मको प्रकाशले आलोकित भयो। साक्षात भगवान श्रीकृष्ण जो गोलोकका स्वामी र सम्पूर्ण ब्रह्माण्डका परम नियन्ता हुनुहुन्छ, उहाँको मुखमण्डलमा एउटा असीम करुणा र प्रेमको भाव उत्पन्न भयो। उहाँले भगवान विष्णुको त्यस शरणागत वत्सल रूपको उच्च प्रशंसा गर्नुभयो। त्यस समय श्रीकृष्णले विष्णुलाई जुन वचनहरू भन्नुभयो ती सामान्य वचन थिएनन्। ती त गुप्त वचन थिए, गुप्त यस अर्थमा कि ती वचनहरूभित्र ब्रह्माण्डको सबैभन्दा ठूलो कृपा शास्त्र लुकेको थियो, जसलाई साधारण बुद्धि भएका मानिसहरूले सजिलै बुझ्न सक्दैनन्। ती वचनहरूले यो सिद्ध गर्थे कि जब भगवान विष्णु आफै कसैको संरक्षक बनेर आउनुहुन्छ, तब साक्षात पूर्ण ब्रह्मले पनि आफ्नो नियमलाई बदलेर कृपाको वर्षा गर्नुपर्ने हुन्छ। ती वचनहरूको विस्तृत रूप म हजुरहरूलाई सुनाउँछु, ध्यान दिएर सुन्नुहोला। साक्षात भगवान पुरुषोत्तम श्रीकृष्णले आफ्नो परम चम्किलो सिंहासनबाट उठेर अत्यन्त आत्मीय र गम्भीर स्वरमा भन्नुभयो, हे विष्णु, हे जनार्दन, हे वैकुण्ठका स्वामी, हजुरले यस मलामासको कल्याणको लागि यसको अनाथ अवस्थालाई देखेर जुन परम पावन कदम चाल्नुभयो त्यो कदमको महामहिमा अनुकूल छ। हजुरले यस समाज र समयबाट तिरस्कृत भएको, अछुत भनिएको र अपमानित भएको मलामासको हात आफ्नो कोमल हस्त कमलले समातेर यसलाई यहाँ मेरो परम धान गोलोकसम्म लिएर आउनुभयो। यो हजुरले अत्यन्त सराहनीय र उत्तम कार्य गर्नुभयो। हे लक्ष्मीपते, हजुरको यो करुणापूर्व कार्यका कारण हजुरले यस चराचर जगतमा सम्पूर्ण ब्रह्माण्डमा एउटा महान र अक्षय कीर्ति प्राप्त गर्नुहुनेछ। संसारी जीवहरूले हजुरको यो रूपको सदैव पूजा गर्नेछन् र सुन्नुहोस् हे जनार्दन, यो एउटा अटल र अकाट्य ब्रह्माण्डीय नियम हो कि जसलाई हजुरले आफ्नो शरणमा लिनुभयो, जसलाई हजुरले स्वीकार गर्नुभयो, उसलाई मैले पनि सोही क्षणदेखि प्रिय मानेर पूर्ण रूपमा स्वीकार गरिसकेको छु। हजुरले आफ्नो हात समातेर ल्याएको यो जीव अब मेरो आफ्नै अंश भएको छ। हजुरको करुणा र मेरो अङ्गीकारमा अब कुनै भेद रहने छैन। भगवान श्रीकृष्णले मलमासतर्फ हेर्दै ऊ अझै पनि डरले काँपिरहेको देखेर आफ्नो परम शीतल दृष्टि उसमाथि पार्नुभयो र अगाडि भन्नुभयो, हे रमापते, अब हजुर यस महिमाको हीनता, यसको मलिनता, यसको अनाथपनको चिन्ता सदाको लागि छोडिदिनुहोस्। म यस तिरस्कृत महिनालाई आफ्नो समान
मेरो आफ्नै स्वरूप र वैभव बनाउने महाघोषणा गर्छु। यस क्षणदेखि मेरो भित्र रहेका सम्पूर्ण दिव्य गुणहरू म यस महिनाको शरीरमा संक्रमित गरिदिन्छु। मेरो अनन्त र उज्जवल कृति, मेरो अद्वितीय र सम्पूर्ण ऐश्वर्य, मेरो अदम्य र ब्रह्माण्डीय पराक्रम अनि मेरा अनन्य भक्तहरूलाई मनोवांछित वरदान दिने मेरो जुन अलौकिक सामर्थ्य छ, त्यो सबै गुण र शक्ति म यस महिनालाई पूर्ण रूपमा सुम्पिदिन्छु। मेरो र यस महिनाको अस्तित्वमा अब कुनै भिन्नता रहने छैन। जसरी म यस चराचर जगतमा वेद र पुराणहरूमा पुरुषोत्तम नामले प्रसिद्ध र पूजनीय छु, ठिक यसै गरी यो महिना पनि अब यस ब्रह्माण्डमा पुरुषोत्तम मासका नामले विख्यात हुनेछ। यो मेरो स्वरूप हो, मेरो प्राण हो, मेरो मुटु हो। अब संसारमा कसैले पनि यसलाई अशुद्ध वा मलमास भन्ने हिम्मत गर्ने छैन। हे जनार्दन, हजुरको परम प्रसन्नताका लागि र यो जीवको गौरवलाई सृष्टिको सर्वोच्च शिखरमा पुर्याउनको लागि मैले आफ्ना सम्पूर्ण कला र शक्तिहरू यसलाई प्रदान गरेर यसलाई संसारका सबै महिनाहरूको अधिपति अर्थात् सर्वश्रेष्ठ स्वामी बनाइदिएको छु। अहिलेसम्म यो महिना अरू महिनाहरूको अगाडि दया र पहिचानको भिक्षा मागिरहेको थियो, तर अब यो संसारको परम पूजनीय समस्त ब्रह्माण्डले शिर झुकाएर नमस्कार गर्न योग्य पावन महिना बनेको छ। अब यो जगतका लागि पूज्य हुनेछ, सारा संसारी जीवहरूले यसलाई नमस्कार गर्नेछन् र यसको आदरपूर्वक पूजा गर्नेछन्। जो मनुष्यले यस पुरुषोत्तम महिनाको श्रद्धापूर्वक आराधना, स्नान, जप र अनुष्ठान गर्नेछ, उसको जीवनबाट सबै प्रकारका शारीरिक, मानसिक र आध्यात्मिक दुःखहरू, कङ्गाली र दरिद्रताको समूल नाश हुनेछ। सृष्टिका अन्य सबै महिनाहरू मानवका भौतिक इच्छाहरूसँग जोडिएका छन्। ती इच्छा सहितका छन्, तर मैले यस पुरुषोत्तम महिनालाई सबै प्रकारका सांसारिक इच्छाहरू भन्दा माथि उठाएर पूर्ण रूपमा इच्छा रहित, निष्काम र सिधै मोक्ष दिने सार्थकले युक्त बनाएको छु। भगवान श्री कृष्णले ज्ञान र भक्तिको तुलनात्मक रहस्य खोल्दै भन्नुभयो, हे गरुडध्वज, जो कोही मनुष्यले चाहे कुनै संसारी कामना राखेर होस् वा निष्काम भावले यस पुरुषोत्तम महिनामा मेरो पूजन गर्दछ, उसले आफ्ना पूर्व जन्म र यस जन्मका समस्त सञ्चित पाप कर्महरूलाई यस महिनाको आराधना रूपी महा अग्निमा भस्म गरेर कुनै संशय बिना मलाई नै प्राप्त गर्नेछ। यस महिनाको महिमा ठूला ठूला योग साधना र कठोर तपस्या भन्दा पनि धेरै माथि छ। हे विष्णु, यस ब्रह्माण्डमा ठूला ठूला महाभाग्यशाली, आफ्नो इन्द्रियहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने कठोर ब्रह्मचारी, वनमा बस्ने महात्मा र वर्षौंसम्म अन्न र पानी त्यागेर केवल वायु मात्र खाएर बस्ने निराहारी साधकहरू पनि कतिपय अवस्थामा आफ्नो भित्री अहंकार वा कठिन श्रमका कारण मेरो परम पद गोलोक धाम प्राप्त गर्न सक्दैनन्। उनीहरूको यात्रा निकै कठिन हुन्छ, तर यस पुरुषोत्तम महिनाको जो साधारण भक्त छ, उसले केवल एक महिनाको छोटो अवधिमा कुनै कठिन शारीरिक श्रम, कुनै वन गमन वा जटिल अनुष्ठान बिना नै केवल विशुद्ध भक्ति र श्रद्धाको बलमा जन्म जरा र मृत्युको यो भयानक चक्रबाट मुक्त भएर साक्षात मेरो परम पद अर्थात् हरिपद प्राप्त गर्न सक्दछ। यो मेरो यस महिनालाई दिएको विशेष र अद्वितीय अधिकार हो। भगवान श्री कृष्णले अगाडि भन्नुभयो, हे रमापति विष्णु, यस पुरुषोत्तम महिनामा गरिने सानो भन्दा सानो धार्मिक कार्यको फल कति विराट र अनन्त हुन्छ, म त्यसको रहस्य भन्छु।
जसरी एउटा कुशल किसानले हलले राम्रोसँग जोतेर तयार पारेको उर्वर भूमिमा छरेको एउटा सानो बिउ पनि पछि गएर करोडौं गुणा बढेर महावृक्ष वा विशाल अन्नको भण्डार बन्दछ र त्यसले हजारौंलाई तृप्त पार्दछ, ठिक त्यसै गरी यस पुरुषोत्तम मासमा मनुष्यले गरेको थोरै मात्र जप, सानो दान, सामान्य स्नान वा सत्कर्म पनि करोडौं गुणा बढेर अनन्त पुण्य धाममा परिणत हुन्छ। यस महिनामा पुण्यको गुणाकार अनन्त हुन्छ। मानिसहरू संसारमा चौमासा चतुर्मासको कठोर व्रत बस्छन्, अनेकौं नियमहरू र उपवासहरू पालन गर्छन्, तर त्यसको फल कस्तो हुन्छ भने त्यो क्षण भङ्कुर र सीमित हुन्छ। उनीहरू त्यस व्रतको पुण्यको बलले केही समयका लागि स्वर्ग लोकमा जान्छन्, त्यहाँका दिव्य भोगहरू सुखहरू भोग्छन्, तर शास्त्रको नियम अनुसार क्षीणे पुण्य मर्त्य लोकम विशन्ति, अर्थात् जब उनीहरूको त्यो पुण्य समाप्त हुन्छ तब उनीहरू पुनः यस मृत्यु लोकको दुःखद र कष्टकर धरतीमा फर्किनुपर्छ। उनीहरूको मुक्ति स्थायी हुँदैन, तर यसको विपरीत जसले यस पुरुषोत्तम महिनाको पूर्ण आदरका साथ शास्त्रोक्त विधिपूर्वक सेवा स्नान दीपदान र पूजन गर्छ ऊ यस धरतीमा वा स्वर्गको अस्थायी सुखमा कहिले अल्झिनु पर्दैन। ऊ आफ्नो मात्र होइन आफ्नो अगाडिका र पछाडिका सम्पूर्ण कुल वंशको उद्धार गरेर सिधा मेरो शाश्वत धाम गोलोकमा लिन हुन आउँछ। उसको मुक्ति सदाका लागि अमर हुन्छ। भगवान श्रीकृष्णको स्वर अब अलिकति गम्भीर र चेतावनी पूर्ण भयो। उहाँले भन्नुभयो, तर हे रमापति, यस पावन महिनामा यति धेरै महिमा हुँदा हुँदै पनि जो महाअज्ञानी चेतनाहीन अविश्वासी र संसारी अन्धकारमा डुबेका मनुष्यहरू यस महिनाको आगमन हुँदा पनि कुनै जप दान स्नान वा असल कर्महरू गर्दैनन् उनीहरूको विनाश निश्चित छ। जो दुष्टहरू यस महिनाको पवित्रता र मेरो अधिकारलाई नबुझेर उल्टै